fanga inde tele ya ye ye ye machine keralen adisa be balanga ye ye ye enkenany

ना ता खानो पाउनु हजुर ना ता लाउनु पाउनु हे माया धिकार मेरो चेकारमा।

गरेको जमन हजुर बेमन गर्छौ भने ए माया घस खाउन निउरेर शिरिसको हालो हजुर बगैनको सोइला ए माया गाया बारी जोनुलाई खातिर ज्यानलाई हजुर मिठाई खानु पर्ने ए माया चालेर चिनीमा नापत्याइदिएके हजुर हेर्नु सवारी होला ए माया चालेर चिनीमा सालको पदमा हजुर पैसा राख्नु हातमा ए माया रञ्चनको सिनीमा तपाईँ र हामी हजुर हेर्नु जाउँ है त ए माया रञ्चनको सिनीमा सहलको पदमा हजुर पैसा राख्नु हातमा हे माया रञ्चनको सिनीमा होइन यार।